पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 7 बज्यो।

पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 8 बज्यो।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिरती।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो ओएसएम पाथीबाज खादरी तीन धरिथुमका संखुवा सभा
1: पाथीबाज एफएम समय सूचक यो पाथीबाज एफएम को समय हो अहिले बिहानको

0: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
1: ब्याङ्क शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
3: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दियो जस्तो
4: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारीलाई हराउ देशलाई जिताउ
6: रोयल ब्याङ्क खुसी बाणी वर्ष खुसी
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
8: ल बाबु हजुरकै हाड भरोसामा फुलमा आँखी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिलो हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउले दिशा देखाउन है बाबु धर्मै लाग्ला
9: हुन्छ हुन्छ पिरमा गर्नु म छु
10: दाई यहाँ बस्नुहुन्छ र
9: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले साउसँग कुरा गरिसकेको छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
10: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त होइन है
9: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ तिर्न गर म छु

0: सकम्बरी
1: हजुर तपाईँको नि
0: डिनर
1: चाहिँ गर्नुहुन्न।

0: लाग्दैन चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छि कतिन्जेल यो दलदलमा गालामा गालामा रस खन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने हो
1: यस्तो मान्छे कस्तो मान्छे दाई के फरक छ र तपाईँ र ती मान्छेहरूमा फरक छ र फरक छ र यता हेर्नुहोस् फरक छ र दाई तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो सहयोग गर्नुभयो सस्तोमा पर्नुभयो उनीहरूले मेरो अभावको फाइदा उठाए मूल्य तिरे महँगोमा परे यही हो फरक तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको आमाले छोरी छोरी पाए भनेर बाउले अर्की लिएर हिँड्यो परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो एउटा राम्रो कलाकार बनौँला नाम कमाउँला दाम कमाउँला घर परिवार हेरौँला बहिनीहरू पढाउँला भनेर आएकै होइन तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने इज्जतै फाल्ने आप लाग्ला आप लाग्ला
1: कहाँ लेखेको छ र दाई इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ तपाईँहरूको चाहिँ इज्जत जाँदैन पाप लाग्दैन पाप लाग्छ भने हामी सबैलाई लाग्छ मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ

0: हेलो,
1: हजुर सकम्बरीजी बोल्नु भयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

जसको डरले सारा संसार चुप्थियो, उही फर्केर आयो। अब खेलको नयाँ नियम बदलिन्छ। दुर्गेश फोन। मेरो लाइफको एउटै रोल छ, माया म मरिहत्ते गर्छु। अनि क्रीडा म त्यो भन्दा नि धेरै, म नियम मान्दिन, नियमले मलाई मान्छ। दुर्गेश थापा नाम होइन ब्रान्ड।

0: देखेर गो नाथे एउटी केटी जुराइदिनु सकेनौ।
1: बाबा मैले त कालेलाई गोरी केटी जुराइदिएको थिएँ, के गर्नु त मोरो नै पोकाको छ।
0: प्रभु साह्रै केटी पीडित भयो, जसरी भए पनि एउटी जुराइदिनु पर्यो हजुर।

गोललाई पहिले भाग सक ठिक धम्की नदे कहिले धम्की नदे मेरो केटाहरूलाई कहिले धम्की नदे हार्ने बानी छैन खेलमा मेरो भित्री आत्मा कहिले सल्की नदे धम्की नदे सबलाई धम्की नदे जसले आगो लाउँछ त्यसलाई धम्की नदे ठुलो ख्याल अब सुरु भयो मेरो सुरुख चाल कहिले पल्टी नदे अघि आउनेलाई पछि पारी पोखेली पारा लिएर राख्नु मेरो हारू चिनमा खतरा पूर्व पश्चिमदेखि राजधानी धेरै पछि खेलमा आयो पारी सबैजना अब भाग साथी एउटा निकास सल्किन्छ यो खेल होइन भाइ आगो लागि केटाहरू मेरो नाकामा होस् करिन सबै डाका छ अन्डरग्राउन्डबाट बाहिर आए खै खारेहरूको टोली काका छ हाम्रै बसी हाम्रै इलाका छिरेर देखान नाका ल गाह्रो पर्दा दाइहरू चाहिन्छ के उठार्दैन काका त कम ब्याक अब डिस्काउन्टसम्म बोल्न

0: ठप्प रहेको नेपाली चियाको निर्यात फेरि शुरू।
1: साउदीले दियो 33 नेपाली कैदीलाई आम माथि। सुस्ता बचाउ अभियानको माइती घरमा धरना। भारतीय अतिक्रमण रोक्न ठोस कूटनैतिक पहलको माग। नौ दिनदेखि दृष्टि विनियोग धरनामा सरकारले माग सुनवाई नगरेको गुनासो।
0: केन्द्रीय सदस्यको सूचीबाट नाम हटेपछि राष्ट्रपा नेता सोम शर्मा र कृष्णमानले दिए उजुरी। विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गैर कानूनी भएको सोभियोको ठहर। तिर्वी भन्छ संरचना उपभोग गर्न दिइएको छैन।
1: भेनेजुएलामा भूकम्पले 58,000 भन्दा बढी भवनहरू क्षतिग्रस्त। अफगानिस्तानमा रहेका खतरनाक 12 दिन सुरुङ हटाइने। मध्य पूर्व युद्ध विराम पछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट।
0: र फिफा विश्वकपमा मंगलबार राति र बुधबार बिहान थप 3 खेल हुँदै नर्वे, फ्रान्स र मेक्सिको परीक्षा। हल्याण्डमाथि सबैको नजर। जर्मन गोलकिपर नोयरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास। जर्मनीलाई हराएको खुशियालीमा पारागुएमा सार्वजनिक विदा।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी। मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एन आर्यन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सलिचौंमा पहिरो, 28 घर धुरी विस्थापित सम्बन्धी खबरबाट। संघसभाको सिलिचुङ गाउँपालिका एकमा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्र सहित 28 घर परिवार विस्थापित भएका छन्। बाढ़ी पहिरोबाट सिलिचुङ एक तल्लो र माथिल्लो तेन्छोङमा हालसम्म 28 घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। पहिरोले तेन्छोङमा रहेको सामुदायिक स्वास्थ्य इकाइ समेत जोखिममा परेको छ। स्वास्थ्य भन्दा तल्लो भाग पहिरोमै बग्न थालेको छ। पहिरोले घर जोखिममा परेपछि मन कुमार राई, नौ बहादुर राई, मन बहादुर राई, धानराम राई, तिलक प्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मर्धन राई, सन्तोष राई, नन्तु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रवेशुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई, बिन्दुर राईको परिवार विस्थापित भएको छ। यस्तै सिलिचुङ एक तेन्छोङका कुन्ती राईको पाँचजनाको परिवार, धनपूर्ण राईको सातजनाको परिवार, मंगल बहादुर राईको छजनाको परिवार, शुकप्रसाद राईको चारजनाको परिवार, मीरा राईको पाँचजनाको परिवार, धनमान राईको तीनजनाको परिवार र अरूण संगम राईको परिवार विस्थापित छन्। पहिरोबाट बस्ती माथिको जमीन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ। पहिरो प्रभावित क्षेत्रमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायक निरीक्षक अनिल भुजेलको कमाण्डमा 10 जनाको टोली हिजैदेखि घटनास्थलमा खटिएको छ।
2: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै विदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको हो। उनीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा डीबी लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ। स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐन विपरीतको कार्य गरेकोले उनीहरूलाई स्पष्टीकरण सोधिएको हो। मन्त्रालयका अनुसार निजामती सेवा ऐन 2049 बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अघि बढ़ाउनु पर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न भनिएको छ।
1: गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झण्डै 2 महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्तत फेरि शुरू भएको छ। सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनैतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड लागू गरेसँगै पूर्वी नाका काकडभिट्टा हुँदै चियाका गाड़ीहरू भारततर्फ जान थालेका हुन्। झण्डै 2 महिना लामो निकासी अवरोधले गर्दा इलामका चिया उद्योगमा मात्रै करिब 12 लाख किलो अर्थोडक्स चिया थन्किएको थियो। अहिले निकासी खुलेपछि उक्त चिया निर्वाध रूपमा भारतीय बजारमा पुग्ने विश्वास चिया व्यवसायले लिएका छन्। नेपाल चिया उत्पादक संघका अनुसार हिजो सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका 2 वटा ट्रक नेपालको काकडभिट्टा हुँदै भारतको पानी ट्याङ्की भन्सार पार गरेका छन्। लामो समयको अन्यल चिर्दै व्यवसायले पनि अब चिया नरोकिनेमा विश्वस्त भएका छन् र नयाँ खेप पठाउन थालेका छन्।
2: साउदी अरेबियाले त्यहाँका कारागारमा रहेका 33 जना नेपाली कैदीको सजाय माफ गरिदिएको छ। साउदीले रमजानको अवसरमा उनीहरूको सजाय माफ गरिदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली कैदीलाई माफी दिएकोमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै साउदी सरकारप्रति आभार प्रकट गरेको छ। साउदी सरकारले देखाएको सद्भावलाई नेपालले उच्च कदर गर्ने विज्ञप्तिमा उल्लेख छ। रियाद स्थित नेपाली दूतावासको अनुरोधपछि साउदीले 33 नेपालीको कैद सजाय माफ गरिदिएको हो। साउदी अरेबियाको कानूनी प्रक्रिया पूरा भएपछि कैदीहरू नेपाल फर्कनेछन् परराष्ट्र मन्त्रालयले भनेको छ।
1: सुस्ता बचाउ अभियानले काठमाडौँको माइतीघर मण्डलामा धरना दिएको छ। भारतीय अतिक्रमण रोक्न ठोसको नीतिक पहल गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोक चलन गरिरहेको जग्गाको लालपोर्जा वितरण गर्नुपर्ने 3 सूत्रीय माग राखेर अभियानले धरना दिएको छ। यता परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्याउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले वर्तमान सरकारले प्रभावकारी तथा परिणाममुखी विकास कूटनीतिमा विशेष जोड़ दिएको समेत बताउनुभयो। विदेश नियोगहरू आर्थिक कूटनीति, व्यापार प्रवर्धन, लगानी, पर्यटन, प्रविधि साझेदार र बजार पहुँचतर्फ उन्मुख भइरहेका छन्। मन्त्री खनालले भन्नुभयो, अन्तत परराष्ट्र नीतिले जनताको कल्याण, आकांक्षा र समृद्धिको सेवा गर्नुपर्छ। मन्त्रालयद्वारा आयोजना गरिएको प्राध्यापक यदुनाथ खनाल व्याख्यान श्रृंखलाको 5 संस्करणमा उहाँले विश्वमा प्रमुख शक्तिबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको उल्लेख गर्दै आर्थिक साधन आपूर्ति श्रृंखला तथा महत्वपूर्ण पूर्वाधारले अन्तर्राष्ट्रिय सम्बन्धमा बढ़दो प्रभाव पारिरहेको बताउनुभयो।

0: जीवन दर्शन नै दर्शकहरूको यात्रालाई अघि बढ़ाउने लक्ष्यमा छन्। नर्वेले आफ्नो आक्रमणको नेतृत्व स्टार फरवार्ड एर्लिङ हालान्डबाट गर्ने अपेक्षा गरिएको छ भने आइभरी कोस्ट पनि आफ्नो शारीरिक खेल र तीव्र काउन्टर आक्रमण मार्फत चुनौती प्रस्तुत गर्ने तयारीमा छ। त्यसपछि भोलि बिहान 2:45 विश्व च्याम्पियन फ्रान्सले स्वीडेनको सामना गर्नेछ। समूह चरणमा उत्कृष्ट लयमा देखिएको फ्रान्स उपाधि यात्रालाई निरन्तरता दिन चाहन्छ भने स्वीडेन बलियो प्रतिद्वन्दीलाई स्तब्ध पार्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ। फ्रान्सका स्टार खेलाड़ीहरूको प्रदर्शन यस खेलको मुख्य आकर्षण रहने अपेक्षामा गरिएको छ। त्यस्तै भोलि बिहान 6:45 मेक्सिको र इक्वेडर बीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै 3:32 स्थान बनाएका हुन्। बराबरी क्षमताका यी दुई टोली बीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। विजेता टोलीहरूले 16 स्थान सुरक्षित गर्नेछन् भने पराजित टोलीको विश्वकप यात्रा यही चरणबाट समाप्त हुनेछ। विश्वकप फुटबलमा 4 पटकको च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै नकआउट चरण 16 प्रवेश गरेपछि पराग्वेमा खुशियाली छाएको छ। यस ऐतिहासिक जीतको उत्सव मनाउन पराग्वेका राष्ट्रपति सान्टियागो पेनाले आज देशभर सार्वजनिक विदा घोषणा गरेका छन्। हिजो राति भएको रोमाञ्चक खेलमा पराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 पराजित गरेको हो।
1: जर्मन गोलकिपर म्यानुअल नोएरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप अन्तर्गत गैरातीको 32 खेलमा पाराग्वेसँग ट्राइब्रेकरमा जर्मनी पराजित भएपछि नोएर अन्तर्राष्ट्रिय फुटबलबाट विदा भएका हुन्। यता अर्को क्रिकेटको खबर छ, आईसीसी महिला टी20 विश्वकपको पहिलो सेमी फाइनलमा आज अस्ट्रेलिया र वेस्ट इण्डिज बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार अहिले इङ्ल्याण्डको ओभलमा 7:15 शुरू हुनेछ र अस्ट्रेलिया समूह 1 विजेता र क्यारिबियन टोली समूह 2 उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: संघका सभाको स्थली चुङमा पहिरोले 28 घरधुरी विस्थापित पीआरधारी 4 कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कार्यवाही सिफारिश। झन्नै 2 महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात फेरि शुरू।
1: साउदीले दियो 33 नेपाली कैदीलाई आम माफी। सुस्ता बचाउ अभियानको माइती घरमा धरना। भारतीय अतिक्रमण रोक्न ठोस कूटनैतिक पहलको माग। 9 दिनदेखि दृष्टिविहीन धरनामा सरकारले माग सुनवाई नगरेको गुनासो।
0: केन्द्रीय सदस्यको सूचीबाट नाम हटेपछि रासोपा नेता सोम शर्मा र कृष्ण मानले दिए उजुरी। विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गैर कानूनी भएको सोभ्यूको ठहर। त्रिवी भन्छ संरचनाको भोग गर्न दिइएको छैन।
1: भेनेजुएलामा भूकम्पले 58,000 भन्दा बढ़ी भवन क्षतिग्रस्त। अफगानिस्तानमा रहेका खतरनाक बारूदी सुरुङ हटाइने। मध्य पूर्व युद्ध विरामपछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट।
0: र फिफा विश्वकपमा आज राति र भोलि बिहान थप 3 खेल हुँदै नर्वे फ्रान्स र मेक्सिको परीक्षा। हालान्डमाथि सबैको नजर। जर्मन गोलकिपर नोयरले दिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास। जर्मनी र हराएको खुसियालमा पराग्वेमा सार्वजनिक विदा।
1: आर्यन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRM 99.1.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना.
6: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी.

पहाड़ फर्काउँदैछन् याद बुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोही पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले केही दोष छैन कलमको बन्दछ नाका तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो सपनाका सहर मेरा झिलिमिली छन् यी मौसम

आजीवन भर हेर हेराउने छु तिमलाई बाँधी लगन दैवले गर्छन् रे सीताको पुरा अनि समयको खेल सबै जिथारको कुरा छान्नेछु एक दिन म टाढा जानेछु त्यो दिन हुन्छ केवल म सीता।

0: you. It means a lot, guys.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्यो. मान्छेले लिपसिङ गरेर आऊ कि जस्तो
0: लागेको
1: छ. तपाईँ तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुःखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
2: जस्ट अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड इट फर द अडियन्स. थ्याङ्क यू म्यान. थ्याङ्क यू. थ्याङ्क यू.

0: Thank you. It means a lot, guys.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्यो. मान्छेले लिपसिङ गरेर आऊ कि जस्तो
0: लागेर
1: तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुःखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
2: जस्ट अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड इट फर द अडियन्स. थ्याङ्क यू म्यान. थ्याङ्क यू. थ्याङ्क यू.

चित्त भनी गालीनी कसले गर्छन् जसले आफ्नो चित देख्दैन, अर्काको गाली छन् कसैले नि गीत देख्दैन, अचम्म गाली पनि बिना कारण खानु पर्छ, आर्टिस्ट बनाउन पनि यही नै कारण हुनुपर्छ, अरूले किन गाउँछ नसोधे नि हुन्छ मलाई, मेरो चाहिँ थाहा छ मलाई त्यो पनि म भन्छु तिमीलाई, मेरा गीत मेरा भविष्यलाई सम्झना होस्, म मरेपछि मलाई सम्झिनलाई बहाना होस्, पैसा त आज हुन्छ भोलि हेर्दा कति रितो, कमाउन जति ढिला सकिन्छ नि त्यति छिटो, नाम पनि आज छ भोलि हराउँछ बस्तीभित्र, आज सबैले भाइर थिए म अस्ति।

0: एक बोकी सहारा शब्द बोली भावनालाई गीतमा पोखी नगर्नु तुलना बिन्ति गर्छु म दुईया जोडी प्रतिस्पर्धा के गर्नु म आफै चित्तमा छैन साइकोमा बाटो हिँड्न माइक के गीत गर्दैन प्लिज
1: स्टप प्लिज स्टप कम्प्लेनिङ सबैजना आफ्नो ठाउँमा बवाले हुन्छ एकअर्कालाई दाज्ने काम चाहिँ छोडौँ आफूमा विश्वास गरौँ

यस गीतका कथा अनि शब्द तथा श्रीमान श्रीमती पूरापूरी काल्पनिक हुन्। यदि संसारको कुनै जोडीको कथामा धेरै थोरै मिल्न गएमा श्रीमान श्रीमती आफै मिल्नुहोला। सम्पूर्ण श्रीमती पीड़ित एकता जिन्दाबाद जिन्दाबाद।

0: साउने सधैँ यो कोकीसँग रक्सी खुवाउने खोइ आज हाम्रो टोलको मान्छेहरू त कोही देख्दिन कहाँ गएछन् अब त्यही टिमाईको बगरमा गएर काँचो भात खाएर बुढक बुढो उफ्रिने त होला नि के को बनभोज हुन्छ त्यो त बगर भोज हो बगर भोज भन्छन् भने जाने रक्सीमा कोकिस टोकेर खाने
1: हे टिकटकैमा देखेर फेसबुकैमा लेखेर गरेको नि बिहा घर लिएर आउँदा त बनाउनुलाई आउँदैन रहेछ जाबो एउटा चिया कराइडेकी तुलसीमा लागिसक्यो चियाका हो बिहान बेलुका होटलबाट खाना ल्याउनु पर्छ आफूले दुःख पाएको कसले कुरा गर्छ आफू जस्तो पीडित भेट्दा खुसी लाग्यो आज मनको कुरा भङ्गे पारी खोलिदिन्छु हजुरहरूको माझ ठुले मादल ठोक खरि घरे झरोस् लापा परे परोस्।

0: Oh no!
1: यो पापड फुटाएर यसो त्यो पुगुलीको गाला फुटाउन सकिन भने मेरो नाम पनि ऊ होइन, म पनि खेलाडी हो, खेलेको किपरमा। आज त्यो पुगुलीलाई कुटेर लोड गर्छु किपरमा। कसले यहाँ छु भनेर भन्दै पनि तँ चाहिँ म छैन भन्दिनँ ल।

मेरी प्यारी बुढी, मेरी मुहान चुनकिरी, बिचारा अहिलेसम्म मलाई भात परेकी बसेको अरे, म बजार जाउँ कस्तो खतम छु भने तिमीलाई जाडो झगेर माथेर आएको कस्तो मलाई ला मेरी बुढी बुढी भन्दा रिसले ओ डार्लिङ आई लभ लभ आई लभ यु माई सातो पुत्र फ्लाइ आफ्टर सी यु बुझ्दैन तर हेर सातो पुत्र उठ्छ भनेका ए मेरी प्राण प्यारी मलाई माया गरेको तिमीलाई सम्झी आइपुगेमा भित्र छिर्न देऊ जाड भन्दा

0: गुना गर्यो गम घाम गर्दै जाँदा दुई चार बोतल गयो दुःख सुखको कुरा गर्दा आज रातो भयो
1: खोल्दिन भन्नुपर्छ खोल्दै खोल्दिन के सोध्छौ तिमीले मलाई

菜菜你说菜你若气多年若气你讲这若气说气我真的把你东西啊，就是满家

0: हुकुममा आनन्द निकाल्यो तेरो सात पत्र
1: त्यो धम्की चाहिँ भर्तीवालीका दिन डराउँदिन म त होइन कति हिज्न सकेको रातभरि
0: होइन राति खाएर के दिउँछु हुन्छु होसमा अहिले धोकोसँग भत्काइन्छ है मातेको चोसमा आफ्नो स्वास्थ्य त गन्दिने या

0: अचेत भई आको देख्दा छोटो लिने हेर्छन् बोली बत्ती खारा बोली चिपेकीले टेक्छन्
1: भाइले बसेर धेरै हल्ला खल्ला नगर है म त ढोका खोल्दिन त्यही होटेलवालीले खै भन्ने होइन अब त्यसैकोमा गएर सुन्छ त्यति बस्नु म त मरेर नै ढोका खोल्दिन
0: आमा भट्टीमै भेट भएको मेरो दौरा ज्यान देखेर त हो नि हो त्यहाँनिर मसँग माया लागो होइन भन् त दिउँसो गर्ने सधैँ तेरो घरमा हैकम चल्छ मैले तुमारी ल्याउँदा मात्रै चुलोमा आगो बल्छ दोका खोली मलाई जुत्ता बोल्दा मिठो बोली

बाहिर लडे हौ ढोका खोल भन्दैछु, आप ढोकै छोडिदिन्छु, दुःख दिन्छु, म त बाहिर लडिदिन्छु, बुझ्नुहोस् कि छैन, म बाहिर

天王山在吗？不是，还不还？

0: हेई यार त्यो तपाईँले झन्डै ज्यान लियो पुस्तकको तैले अब हुँदैन अब मेरो लागि टाका फिट गर्नुपर्छ
1: तेरो लागि
0: मलाई हेल्प गर्नु परेन
1: को छ
0: चाहिँ भग्याके छोरी

0: किन सुन्दैन भने कानमा हेडफोनको
1: प्रधानमन्त्रीद्वारा अङ्कल शर्मालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ। अन्य थप चार मन्त्रीहरू सहित अहिलेको मन्त्रीमण्डल अब 93 सदस्य बन्न गएको छ। आजै प्रधानमन्त्रीबाट उद्घाटन गरी कुटी सुगर फार्मको उद्घाटनका

श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ विभिन्न बार अनुसारका देवी देवताका गीत संगीत तथा भजन कीर्तनहरू। आज बुधबार महामानव सिद्धार्थ गौतम जन्मिएको दिन। अब हामी प्रस्तुत गर्दैछौ बुद्ध सम्बन्धीका गीत संगीत तथा भजन कीर्तनहरू।